0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر راست آپ کی خدمت میں حاضر ہیں۔ اس وقت ہمارے ساتھ ہمارے تھنک ٹینک سید توقیر حسن بخاری شاہ صاحب موجود ہیں، جو آپ کو موسم کا حال، ڈنمارک کی خبریں، لوکل خبریں اور دائیں بائیں کے حالات پر بھی روشنی ڈالیں گے، پھر ان سے بات چیت بھی کریں گے۔ سمن ناظرین، آپ کو پتا ہے کہ یہ گرمیوں کا موسم ہے، تو گرمیوں کے موسم میں ہم صرف موسم کو انجوائے کرتے ہیں لیکن باقی چیزوں کا خیال نہیں رکھتے۔ قانون قاعدے کا ہمیں احترام کرنا چاہیے، یہ محرم کا دن ہے، محرم کا مہینہ ہے، ہمیں اس کا بھی احترام کرنا چاہیے۔ یہ ساری چیزیں ساتھ ساتھ چلتی رہتی ہیں۔ تو شاہ صاحب، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں۔
2: بسم اللہ الرحمن الرحیم۔ راجا فور صاحب، آپ کو، آپ کی ٹیم کو، آپ کے لسنر اور ناظرین جتنے بھی ہیں سب کو میری طرف سے السلام علیکم۔ آپ نے بہت اچھا انٹرو میں کہا ہے کہ محرم کا احترام کرنا چاہیے۔ پہلے تو یہ ہے کہ ہمیں یہ بات سمجھنی چاہیے محرم کیا ہے، اس پہ ہم بات کرتے ہیں، لیکن پہلے موسم کے بارے میں جیسے آپ نے پوچھا، جیسے ہم شروع کرتے ہیں، خدا کا شکر ہے کہ جیسے پچھلے ہفتے گرمی پڑی اس طرح کی گرمی اب نہیں ہے، بلکہ مریض جیسا موسم ہو گیا، ہمارا موسم واپس آ گیا۔ پورے یورپ میں اتنی گرمی پڑی ہے کہ اسپین میں ایک دن میں 325 سے زائد انسانوں نے جان گوائی، اور اسی طرح فرانس، جرمنی اور دوسرے ممالک میں بھی بے شمار بچے اور بوڑھوں کی جانیں جو ہے وہ ضائع گئی۔ تو لہٰذا اللہ نے کچھ ہمارے اوپر تھوڑی سی رحمت کی اور یہاں پہ موسم جو ہے وہ اتنا گرم نہیں ہوا، کیونکہ آپ کو پتا ہے کہ یہاں زیادہ تقریباً 90% گھروں میں ایئر کنڈیشن نہیں ہے، اور ایئر کنڈیشن نہ ہونے کی وجہ سے گرمائش بہت زیادہ گھروں میں اور فلائٹس میں ہو جاتی ہے۔ تو اس کے لیے ہمیں بہت زیادہ پانی پینے کی ضرورت تھی، اور وہ ہمارے ملک میں بھی اتنا زیادہ پانی پینے کا نہیں تھا، تو خطرہ بڑھ رہا تھا کہ اگر گرمی زیادہ ہوگی تو پانی کی زیادہ ضرورت ہوگی، اور وہ ہو سکتا ہے کہ پوری نہ ہو سکے۔ لیکن اللہ کی رحمت ہے، اس موسم میں بھی آپ باہر نکل سکتے ہیں، ابھی بھی باہر کبھی بادل آ جاتے ہیں، کبھی دھوپ آ جاتی ہے، موسم پھر بھی پلیزنٹ ہے، اچھا موسم ہے، آپ باہر نکلیں، گھومیں پھریں، بچوں کو لے کے باہر جائیں، اور خصوصی طور پہ آپ ایک چیز کا خیال رکھیں کہ جب آپ فیون میں جاتے ہیں، اڈنسے میں جاتے ہیں، تو وہاں پہ اس جنگلات کے آپ ذرا تھوڑی سی خیال رکھیں کہ وہاں پہ جیسے ہم وہ پاکستان میں کہتے تھے نا بمبو کتا پنجابی میں، اور سنڈی ہے ایسی جس سے زیادہ تر یہ جو ہے اپنا تتلیاں بنتی ہیں، وہ بعد میں اپنے آپ کو کنورٹ کر لیتی ہے، لیکن وہ بمبو کتا جس کو ہم پنجابی میں کہتے تھے وہ بہت ہی خطرناک ہوتا تھا کہ جسم کے کسی حصے پہ لگ جائے تو وہاں پہ وہ سرخ دانے نکل آتے تھے، اور برننگ اتنی زیادہ ہوتی تھی، خارش، اور اس کے ساتھ آدمیوں کو وامٹنگ اور بیماری لگ جاتی تھی۔ یہ کسی طریقے سے اڈنسے کے جنگلات میں آ گئے ہیں اور وہاں کے باغات میں آ گئے ہیں، لیکن حکومت اس سے بہت زیادہ پریشان ہے، اور وہ یہ سوچ رہے ہیں کہ وہ پورے ڈنمارک کے اندر نہ پھیل جائے۔ تو لہٰذا آپ نے اگر اس طرح کی چیزیں دیکھیں کسی درخت پہ، تو یہ آپ کا فرض ہے کہ آپ فوراً سے پہلے پولیس کو یا لوکل گورنمنٹ کو جو ہے وہ انفارم کریں۔ تو یہ تھا موسم کا حال۔ موسم اچھا ہے، لوگوں کو ابھی تھوڑی بہت کھانسی ہے، اس کی وجوہات یہ ہے کہ ہم ٹھنڈی گاڑی سے، ایئر کنڈیشن گاڑیوں سے ایک دم باہر نکلتے ہیں، اور گرم ہوا جو ہے وہ ہمارے لنگس کو، پھیپھڑوں کو متاثر کرتی ہے، تو اس کی احتیاط کرنی ہمارا فرض ہے۔ دوسرا، آپ نے مینشن کیا محرم کا مہینہ، یہ بات بالکل صحیح ہے کہ اس وقت محرم کا مہینہ جو ہے یہ صرف ماہ محرم نہیں، یہ غم رسول پاک محمد صلی اللہ علیہ وسلم کا مہینہ ہے۔ اس مہینے میں آپ کے خاندان کو جو لوگوں نے شہید کیا، اور اس کا واقعہ جو کربلا میں پیش ہوا، اس کی ہم آپ کو یہ یاد ہوگا کہ آپ نے ریڈیو اور دوسرے میڈیا پہ بھی سنا ہوگا کہ رسول پاک محمد صلی اللہ علیہ وسلم ایک صحابہ کے خواب میں آئے، اور انہوں نے کہا کہ میں بہت غم زدہ ہوں کربلا کے واقعہ میں، اور پھر وہ انہوں نے اپنی ایک زوجہ کو بھی ملے اور ان کو بھی خواب میں یہ کہا کہ میں یہ جو خاک میرے سر میں، اور استغفار اللہ، اور یہ جو میں پریشان ہوں، یہ میں کربلا کے واقعہ سے پریشان ہوں، اور وہ غم زدہ تھے۔ تو اس لیے یہ غم کا مہینہ ہے، یہ سب مسلمانوں کا مہینہ ہے، یہ کسی ایک فرقے کا مہینہ نہیں۔ اور فرقے تو جو ہے وہ اللہ تعالیٰ نے قرآن مجید کے پہلے ہی اس پارے سورۃ البقرہ میں منع فرما دیے ہیں کہ آپ فرقوں میں مت بیٹھے۔ دوسری قومیں جو آپ سے پہلے جتنی بھی قومیں گزری ہیں، جتنے بھی 124,000 کم و پیش پیغمبر اور رسول یہاں پہ آئے ہیں، 355 سے زیادہ رسول آئے، اور ان سب نے جو ہے وہ فرقوں میں بٹ گئے اور پھر اپنے دین سے ہٹ گئے۔ اسی طریقے سے اب ہم بھی یہی صاف کر رہے ہیں، شادیاں کر رہے ہیں، بیاہ کر رہے ہیں، خوشیاں منا رہے ہیں۔ تو ان سے تھوڑا سا ہمیں یہ بھی سوچنا چاہیے کہ کل جب ہم قیامت والے دن رسول پاک صلی اللہ علیہ وسلم کے جھنڈے کی طرف دیکھیں گے کہ وہ ان کا جھنڈا کہاں لگا ہوا ہے، اور اس طرف جانے کی کوشش کریں گے، تو ہم کس منہ سے جائیں گے کہ جب ان کے نواسوں کو، ان کی بیویوں کو، ان کے چھوٹے چھوٹے 6-6 ماہ کے بچوں کو، ہم لوگوں نے، ہم اس وقت جو مسلمان تھے، انہوں نے ہی شہید کیا تھا، وہ منافقین میں تھے یا جس طرح بھی تھے، یہ تو اللہ نے ڈیسائیڈ کرنا۔ لیکن جو لوگ اللہ کے حکم کو نہیں مانتے وہ مرتد ہو جاتے ہیں، اور جو مرتد ہوتا ہے وہ کافر سے بھی بدتر ہوتا ہے۔ تو ہمیں یہ سوچنا چاہیے کہ کیا ہم رسول پاک صلی اللہ علیہ وسلم کے جھنڈے کی طرف اس نگاہ سے دیکھ سکیں گے کہ آج ہم کیا کر رہے ہیں اور کل ہم کیا، جو آج بوئیں گے وہ کل کاٹیں گے۔ تو لہٰذا مقصد یہ ہے کہ ہمیں غم حسین اور غم رسول پاک صلی اللہ علیہ وسلم میں ضرور شامل ہونا چاہیے، اور آپ کو پتا ہے کہ اسلام زندہ ہی ہوتا ہے کربلا کے بعد، اور آج جو ظلم ہو رہا ہے دنیا بھر میں اس کی وجوہات کیا ہے؟ اسی پہ تو کربلا میں یہ ہوا تھا کہ آپ ایک اللہ کو مانے، ایک آخری رسول پاک صلی اللہ علیہ وسلم پر ایمان رکھے، اور ان کی حدیث اور ان کی سنت پہ کامل رہے۔ تو راجہ صاحب، میرا خیال میں کہ ہمارے لوگ کافی یہاں پڑھے لکھے ہیں، وہ سمجھدار ہیں، لیکن پھر بھی کچھ لوگ جو ہیں وہ تھوڑا سا اس کمانڈ میں رہتے ہیں کہ شاید ہماری دولت یا ہماری چیزیں جو ہے یہ ہمیں بخشش میں کام آ جائیں گی۔ ان کو چاہیے کہ اپنے اپنے مساجد سے رجوع کریں اور اس پہ سوال کریں، کیونکہ سوال کرنا یہ ان کا حق ہے۔ اسلام جو ہے وہ اجازت دیتا ہے ڈسکوری کی، اور ڈسکور کرو اور سوال ہو جواب کرو تاکہ آپ کے پاس زیادہ سے زیادہ علم آئے، کیونکہ اگر آپ صرف سنی سنائی بات پہ عمل کریں گے تو اس سے جو ہے وہ آپ اپنے اوپر ظلم کریں گے۔ جی راجہ صاحب۔
1: شاہ صاحب آپ نے بجا فرمایا۔ شاہ صاحب، ہم جن ممالک میں رہتے ہیں ان ممالک میں کیا ہمیں ان کے قانون کا احترام کرنے میں ہمیں اسلام نے منع کیا ہے؟
2: نہیں جی، بالکل نہیں کیا، بلکہ اسلام اتنے واضح الفاظ میں کہتا ہے کہ اگر آپ کو اس ملک کے کوئی آئین یا وہاں کے کوئی چیز سے آپ کو تنگش ہے تو آپ وہاں سے ہجرت کر جائیں۔ یہ پوری دنیا اللہ کی ہے، اور آپ کسی اور ملک میں چلے جائیں، ہجرت کر جائیں، یہ ہجرت کا پیغام ہے۔ بعض اوقات یہ ہوتا ہے کہ ظالم کی حکومت سے جو ہے وہ کفر کے حکومت جو ہے، جو کفر کافر ہوتے ہیں ان کی حکومت میں اگر صلح صفائی سے آپ رہ سکتے ہیں، امن سے رہ سکتے ہیں، تو وہ آپ کے لیے بہتر ہے۔ لیکن اگر ظالم حکمران ہے تو آپ وہاں سے ہجرت کر جانے کا آپ کو حکم ہے۔ تو یہاں پہ اس ملک کے اندر آپ نے بات کیا، تو یہاں پہ ہمیں ہر چیز کی سہولت ہے، لیکن ہم نے کچھ چیزوں کو غلط طریقے سے استعمال کیا۔ جیسے کہ اس وقت بہت ہائی لائٹ ہو رہا ہے یہ جو فٹ بال کا فین جو قتل ہوا ہے کوپن ہیگن میں، لانگے پرو کے نیچے، جہاں پہ مینگو فیسٹیول بھی اور دوسرے بہت زیادہ فیسٹیول لگتے ہیں، بلکہ لوگ سمر میں وہاں پہ بات وغیرہ بھی کرتے ہیں۔ وہاں پہ جو کوئی ایک ہفتہ پہلے ناروے کا اور ایک افریقن ملک کا فٹ بال میچ تھا، اور بڑی سکرین لگی ہوئی تھی، تو اس کے اندر کچھ سویڈش لوگ جو تھے وہ بیٹھے ہوئے تھے، اور وہ ناروے کی جیت پہ نعرہ بازی کر رہے تھے۔ تو وہاں پہ ایک افریقن جو ڈنمارک کا رہائشی ہے، اور پہلے بھی وہ بہت سارے کیسوں میں جیل کاٹ چکا ہے، اور قتل کے بھی الزام میں وہ جیل کاٹ چکا ہے، उसने उस स्वीडिश 32 साल स्वीडिश को जो है वो इतना मारा और उसके साथी को कि वो जो 32 साल था वो जिंदगी खो बैठा। तो हम सब लोग मैंने आज भी और कल भी लिखा है कि भाई हम सब पाकिस्तानी हम लोग कम्युनिटी जो है यहाँ पे हम उनके बराबर के गम में शरीक हैं और हमें ये नहीं चाहिए ऐसे करना। लेकिन ये इसके पीछे जो कानून बनाए गए हैं जो इसके पीछे काले कानून हैं उनको खत्म करना चाहिए। इसके ऊपर डायलॉग होना बहुत जरूरी है। मैंने लास्ट लुक के रासमुसन और मॉडर्न स्मिथ की जो
1: अपनी शाह साहब एक सवाल उठता है कि कोई देखे ना जहां जुर्म होगा वहां तो कानून शाह साहब हरकत में आएगा ना। जब कानून हरकत में आता है तो उसे तो हम कानून की खिलाफ वर्जी नहीं कहते ना।
2: ये ठीक है लेकिन वो आदमी जो है वो अभी तक यहाँ पे आजाद है और पुलिस ने कहा है कि अगर आप इन लोगों को देखे इसको देखे।
1: शाह साहब इसमें तो कोई दो राय नहीं है कि जिस मुल्क में आप रहते हैं हमेशा आप कानून की बात करते हैं। यहाँ तो कानून का एहतराम किया जाता है। जो भी कानून की इज्जत में आ जाता है उसका बचना जो है वो बहुत मुश्किल होता है लेकिन थोड़ी सी ढील मिल जाती है। तो शाह साहब मौसम की तरफ आते हैं अपने सियासत की तरफ आते हैं। शाह साहब आप बताएं आपका ज़िंदगी का बहुत तजर्बा है क्या सियासत जो है अपने नाम के लिए की जाती है या सियासत लोगों के लिए बेहतरी के लिए की जाती है।
2: ये अपने और अपनी फैमिली के लिए यहाँ सियासत की जाती है यहाँ लोगों के लिए आवाम के लिए नहीं। यहाँ पे आप वोट लेते हैं दोस्ती यारी के नाम पे और फैमिली बैकग्राउंड के नाम पे। लेकिन आप जैसे कि ये जो वाक्या मैं जिसको बयान कर रहा था ये पस मंजर जो है ये इसी चीज की हमारी नेगलेसी की वजह से हमारी गलतियों की वजह से ऐसे लोग इस मुल्क के अंदर आ गए। आप ये देखें कि जो मैंने आज उनको वाजह तौर पे लिखा है मैंने आपको कापियां भी उसकी भेजी है कि देखें अगर आपने ये कानून जो है अगर ये चेंज ना किए होते तो आज हमारे पढ़े लिखे फैमिलीज हमारी जो हम लोग यहाँ सेटल्ड हैं हमारे बीवी बच्चे जो हैं वो बजाय दूसरे मुल्कों में दूसरी जगह पे या पाकिस्तान में जिलो पार होने के अगर वो यहाँ पे आ जाते तो आज बेहतर तरीके से ये मुल्क चलता। लेकिन आप लोगों ने दूसरे मुल्कों का मजाक उड़ाया कि ये
1: तो
2: मुसलमान
1: इस पर कितने सियासतदान लिख रहे हैं जो बात आप जिसका जिक्र कर रहे हैं इस पर कितने सियासतदान कम्यून्स के मेंबर रीजन के मेंबर पार्लियामेंट के मेंबर कितने लिख रहे हैं। तो शाह साहब जब कानून सख्त होते हैं तो फिर पार्टियां उस चीज़ को उठाती हैं लोग उनकी जो फेवर में होते हैं उनकी वोटों की तादाद बढ़ जाती है कम्यून में बढ़ जाती है पार्लियामेंट में बढ़ जाती है। यहाँ तो जमहूरियत है जिसके पास अक्सरियत होगी वो अपने कानून मंजूर करवा लेगा।
2: देखिए जी मैंने आपको पहले कहा है कि मुझे अपने सियासतदानों से जो यंग सियासतदान है बेशक वो मुझे जो बुरा भला जो मर्जी के मुझसे उनसे ये उम्मीद नहीं कि वो इस तरह की बात जो है वो हाईलाइट करेंगे। वो ये तो कहते हैं कि हमने अखबारों में लिख दिया हमने फलानी जगह कर दिया। क्या जो इलेक्टेड है क्या उन्होंने अभी तक कोई इस तरह की कॉन्फ्रेंस या इस तरह की कोई प्रेस कॉन्फ्रेंस अपनी जबान में या अपने रेडियो पे की है। कोई आपके रेडियो पे एक हफ्ता हो गया इस तरह के वाकयात बल्कि इससे पहले के जो कानून सख्त बने हैं जो डिपोर्टेशन के कानून बने हैं कि आप गैर मुल्कियों को थोड़ी सी जगह पे बात क्या उन्होंने इसके ऊपर कोई बात की है। अब ये कहना कि जी हमारे कोई इलेक्टेड काउंसलर नहीं हमारे रिजून में भी इलेक्टेड काउंसलर है हमारे कोपनहेगन में भी इलेक्टेड काउंसलर है। क्या इन लोगों ने आके इन सियासतदानों ने कोई ऐसी बात या ऐसे लॉ फोर्सेस जो है वो लोगों के सामने पेश की है और क्या उन्होंने इनविटेशन आपको या हम लोगों या दूसरे जो सियासतदान है उनको बुलाया या ऐसे सोशल वर्कर्स को बुलाया उस गैदरिंग के अंदर जहाँ डैनिश बैठे हो मुख्तलिफ पार्टियों के लोग बैठे हों डैनिश फर्क पार्टी के लोग बैठे हों मॉडरेट के बैठे हों डेनमार्क डेमोक्रेट्स के लोग बैठे हों सोशल डेमोक्रेट के सब पार्टी के लोग नुमाइंदे बैठे हों और उनके सामने अपनी फौसले भेजे उनके सामने अपना नुकता वाजिया करें। क्या कोई है ऐसी हिम्मत करने वाला। हालांकि यहाँ पे इन लोगों को हॉल फ्री मिलते हैं इनको हर जगह फ्री हॉल मिलते हैं जैसे कि कल इन्होंने मैंगो फेस्टिवल लगाया था ऐसी जगह इनको फ्री मिलती है वहां पे ये लोगों को अच्छे मौसम में बुलाकर गैदरिंग कर सकते हैं और लोगों की राय ले सकते हैं कि हम में कौन सी फॉल्ट्स हैं वो आप गिला करें और हम में जो जो तुम में जो फॉल्ट्स हैं आपके कानून में जो फॉल्ट्स हैं इसके ऊपर बहुत अच्छा हो। تو پھر بات ہوتی ہے. یہ کہنا کہ فلانا وزیر میرا یار ہے, فلانا میرے علاقے کا ہے, فلانا میں اس سے بہت بات کرتا ہوں, میں فلانے کو جاتا ہوں, میں فلانے کو بہت عرصے سے جانتا ہوں, یہ سب غلط باتیں, یہ رومرز ہیں, یہ صرف اپنا قد کاٹ بڑھانے کے لیے لوگ باتیں کرتے ہیں. جو اصل اگر یہ چیزیں واضح طور پہ پہنچ جاتی کہ یہاں کے قانون میں کیا کیا شکے ہیں, یہاں کے قانون جو بنائے گئے ہیں وہ کتنے غلط ہیں, تو آج اس طرح کی چیزیں ہمیں سننے میں نہ آتی. آج جو اسلام مخالف لوگ ہیں, جو اسلام کو سرے ہم برا بلا کہہ رہے ہیں, بلکہ بینرز پہ لکھ لکھ کے برا کہہ رہے ہیں, تو مجھے, میں شرمندہ ہوں اپنے ینگسٹر سے کہ کیا انہوں نے کوئی باتیں کی نہیں. ہر کوئی جو ہے وہ دوسرے ملک کے اوپر, دوسرے کے اوپر چڑھائی کرتا ہے, وہ پاکستان کے اوپر چڑھائی کرتے ہیں, وہ دوسرے ممالک کے اوپر چڑھائی کرتے ہیں, لیکن اس ملک کے اندر جہاں ہم رہ رہے ہیں, جہاں ہماری اب چوتھی جنریشن, راجہ صاحب پہلی دوسری تیسری نہیں, اب چوتھی جنریشن تیار ہو رہی ہے اس ملک کے اندر ہماری, اور اس جنریشن کے لیے کیا ہم نے تیسری اور چوتھی جنریشن کے لیے کچھ کیا ہے؟ نہیں. ہم نے ایک چیز چھوڑ دی ہے کہ ہمارے بچے بہت پڑھ گئے ہیں, وہ ڈینش بولتے ہیں, کیا ان کو ڈینش قوانین کا پتا ہے؟ کیا ان کو ہماری پرابلمز کا پتا ہے کہ ہم کیسے رہ رہے ہیں؟ کیا ان کو اس بات کا خیال ہے کہ ہماری بوڑھی مائیں, بیوہ مائیں یا دوسرے جو ہیں ہینڈیکیپ فرق ہیں, ان کی
1: سب ایک سوال پیدا ہوتا ہے کہ ہم یہاں کے قانون کو ہر وقت چیلنج کیوں کرتے ہیں, ہم اپنی عادات کو کیوں نہیں ٹھیک کرتے؟ آپ کافی سینئر ہیں اور آپ نے دیکھا ہوگا کہ شروع میں جب آپ جہازوں پہ سفر کرتے تھے, ایک ملک سے دوسرے ملک جاتے تھے, تو آپ کو امیگریشن میں کتنی سہولیات تھیں, شاپنگ سینٹر پہ کتنی سہولیات تھیں, آپ کی چیکنگ بالکل نارمل ہوتی تھی. اس وقت ایک زمانہ تھا آپ کے پاسپورٹ پہ بچے لکھے ہوتے تھے, تو آپ بغیر پاسپورٹ کے بچوں کو جو ہے نا اپنے پاسپورٹ پر ایک دوسرے ملک میں لے جا سکتے تھے, کوئی روک ٹوک نہیں. تو شاہ صاحب, جب ہم نے غلط کام کیے, قانون کو جگہ جگہ توڑا, تو پھر سختیاں ہوگی. تو اب ہر چیز پر ہم چیختے ہیں اور ہر چیز کو ہم چیلنج کرنا شروع کر دیتے ہیں.
2: یہ بالکل آپ نے صحیح کہا, یہ جھوٹ کی علامت جو ہے نا, جھوٹ بولنا, یہ شیطانی وسوسے سے پیدا کرنا, غبیت کرنا, اپنے آپ کو اونچا پیدا کرنا, اس سے بہت زیادہ فرق پڑا ہے. ہم نے اپنی عورتوں کو ایجوکیٹ نہیں کیا, ہم نے ان کو یہاں کے قوانین نہیں سکھائے, ہم نے یہاں پہ کوئی ایسی تھنک ٹینک یا ایسی کمیٹیاں نہیں بنائی جو اس طرح کے, جو میاں بیوی میں اگر علیحدگی ہو جاتی ہے تو ان کو کمپرومائز کیسے کرایا جائے, ان کو حالات سے کیسے ٹھیک کیا جائے. تو یہ جو چیزیں ہیں, سب سے زیادہ آپ یہ دیکھیں کہ یہاں پہ ہندو بھی رہ رہے ہیں, دوسرے قومیں بھی رہ رہی ہیں, ان کی اتنی زیادہ پرابلمز نہیں جتنی ہم مسلمانوں نے یہاں پہ کریٹ کی ہے. اور سب سے زیادہ جو ہے چند ایک مسلمان, یہ کس وجہ سے, یہ قانون کی وجہ سے, قانون کے اوپر کس سے بولنا ہے, یہ ان سے انہوں نے بولنا ہے جن کو ہم ووٹ دیتے ہیں, جن کو ہم الیکٹ کرتے ہیں, جن کے اوپر ہم بھروسہ کرتے ہیں کہ یہ لوگ جا کے ان خامیوں کے اوپر, جو قانون کے اندر خامی ہے ان کے اوپر بولیں گے. لیکن وہ یس سر کرنے والی قوم ہمیں, ان پہ اعتبار کر لیتے ہیں, اور انہی کے اعتبار میں آج جو ہم جلسے بیٹھے ہوئے ہیں, آج جو ہمیں پرابلمز ہیں, ہمارے فیملیز کو یہاں اکٹھے کرنے پہ ہمیں جو پرابلم آ رہی ہے, دیکھیں جو نئے فلوٹنگ آ رہی ہے, جو نئے یہاں پہ پڑھے لکھے لوگ آ رہے ہیں, ان کو اور ان کی فیملیز کو کوئی پرابلم نہیں ہے اس ڈنمارک کے اندر سیٹل ہونے میں. لیکن ہم لوگ جو ہیں, جو یہاں پہ
1: بات آپ کر رہے تھے گیدرنگ کی, شاہ صاحب جو پرابلمز کی طرف آپ نشاندہی کر رہے ہیں, تو شاہ صاحب ایک نیچرل گیدرنگ ہوتی ہے, جو بھی فیسٹیول ہوتے ہیں گیدرنگ کے لیے ہوتے ہیں, تو ہم کیوں نہیں سیاستدانوں کو بلاتے اور آپ والی بات, وہاں ڈیبیٹ ہونی چاہیے, اپنے مسائل ڈسکس ہونے چاہیے, جمہوری طریقے سے ہونے چاہیے, لڑائی کی شکل میں نہیں ہونے چاہیے, پیار محبت کی شکل میں ہونے چاہیے. شاہ صاحب یہ کام ہم کرنا نہیں چاہتے, ہمیں فکر ہوتی ہے پاکستان کی سیاست کی کہ میں بڑا جو ہے وہ 30 مار خان ہوں, میں نے یہ کر دیا, میں نے وہ کر دیا. تو شاہ صاحب یہاں رہتے ہوئے ان ملکوں کی ہم سیاست کرتے نہیں ہیں, شاہ صاحب ہم صرف ڈیمانڈ ڈیمانڈ ڈیمانڈ ڈیمانڈ ڈیمانڈ, اس کے علاوہ ہمارے پاس کچھ ہے؟ شاہ صاحب
2: یہ بالکل آپ نے صحیح بات کی ہے. کل میں اپنی فیملی اور بچوں کے ساتھ گیا ہوا تھا, چھوٹے آئے ہوئے تھے سارے, تو ان کو صرف یہ دکھانے کے لیے کہ پاکستان کا کلچر کیا ہے, तो उनको साथ लेके गया था मैं, लेकिन मुझे अफसोस पड़ा हुआ कि वहां पे भी जैसे आपने बात की कुछ सियासतदान वहां पे घूम फिर रहे थे, लेकिन वो इस तरह घूम फिर रहे थे कि सिर्फ फोटो सेशन की नजर में, कोई कोई किसी को अपने ख्यालात के बारे में ही बता रहा था, कोई किसी को कोई अपने ये जो याददाश्त होती है कि मैं आपके लिए क्या करूंगा क्या नहीं, वो नहीं बता रहे थे, कोई ऐसे पंफलेट नहीं तकसीम किए जा रहे थे कि भाई आपको अगर कोई प्रॉब्लम है किसी चीज की भी, तो रिहाइश की प्रॉब्लम है या आपको बच्चों की प्रॉब्लम है या आपको स्कूल मैटर्स या किसी चीज की भी आपको एक्सेट्रा एक्सेट्रा जरूरत है तो आए हम आपसे खुल के बात करते हैं। लेकिन मैंने एक चीज देखी है कि ये लोग सिर्फ फोटो सेशन, चंद एक बंदों के साथ खड़े होकर फोटो सेशन, किसी को सलाम करने में भी बड़ी रख रखाव रख रहे थे, दूर से हेलो करके जा रहे थे। तो ये एक एक वो अकड़पन है जो अपने आप को चदराहट में रखता है। ये इसीलिए लोगों के लोग जो हैं, मैं आपको ये एक चीज वाजह कर रहा हूं कि मुझे जो नेक्स्ट इलेक्शन नजर आ रहे हैं उसमें हमारे पाकिस्तानी मेजोरिटी जो है वो मेरे ख्याल में डेंचो को वोट डालेंगे या वो दूसरे किसी और बंदे को नेशनैलिटी को डाल देंगे, अपने लोगों को वो वोट नहीं डालेंगे, क्योंकि अब 55 साल से ऊपर हमने इनको आजमा लिया है, ये सवाए झूठ और अपने खानदानी रवायात को कायम रखने के अलावा इनके अंदर कोई चीज नहीं। ये मकर करते हैं और मकर करने वाले लोग जो होते हैं उनके ऊपर अल्लाह की रहमत नहीं आती। आप खादम हैं, आपने वोट लिया, आपने आईजी दिखाई, आप लोगों ने अपना पैसा खर्च किया हर एक चीज की और आप इलेक्ट हुए, तो फिर आपका फर्ज बनता है कि आप लोगों से आकर बात करें, अपनी चौधार ना करें कि मैं कौंसलर, कौंसलर इज नथिंग। आपकी जो वैल्यूज हैं वो हमें पता है, आपको घोड़े बात नहीं करने देते, आप कालों के सामने अकड़ कर चलते हैं। माजद के साथ मैं इनके इनसे नहीं डरता, क्योंकि मैं इनको पीछे से जानता हूं कि ये क्या है, मैं भी क्या था। हम लोग झूठ झूठ का सहारा ले रहे हैं, हम लोग अपनी अपनी जो गबीयत है, हम जो बातें करते हैं एक दूसरे को बुरा भला कहते हैं, लेकिन ये जो आज हालात पैदा हो गए हैं ये इतने गंभीर हैं कि हमारे साथियों को नहीं पता। आप ये देखिए कि हमने 2017 से डेली बेसिस पे, एक नहीं कि वीकली हम बात करते हो, हमने डेली बेसिस पे यहाँ कहा था कि ये जो उबर है इसको मत तंग करो, आने दो, अपने वोमेनशिप बचाओ, ये पुराना कानून जो है टैक्सियों का इसको बचाओ। तो लोगों ने हमारा मजाक उड़ाया, लोगों ने कहा जी शाह साहब पागल है, ये अपना क्या नाम है राजा गफूर पागल है जो शाह साहब को हर वक्त रेडियो पे ले आता है, ये बातें करता है। अब 500-600 टैक्सी जो है ये वेटनाम की आके यहाँ पे खड़ी हो गई है, अब वो जो है वो ड्राइवर भर्ती कर रहे हैं, वो ड्राइवर चलाएंगे, वोमेनशिप किधर गई, कहाँ गए आपकी वोमेन, जो एक सेल्सकेप रहेगी है वो भी खत्म हो जाएगी। क्यों? कि अब लोगों ने, लोगों को अपनी परमानेंट तनख्वाह मिलेगी, वो उससे ज्यादा फायदा उठाएंगे। इलेक्ट्रॉनिक गाड़ियां आ रही हैं, टेस्ला ने और चाइनीज ने ऐसी गाड़ियां डेनमार्क में और यूरोप में भेज दी हैं कि जो बगैर ड्राइवर के आपको मुहैया होंगी, आपको विद इन नो लिमिट, कोई टाइम नहीं होगा तो आपके घर के सामने टैक्सी आ जाएगी, आपके लिए सेफ होगी, आप उसको आपने पहले एड्रेस फीड कर दिया होगा, वो आपको लेके आपके जहां आपने जाना है वहां आपको पहुंचा देगी, वो आपको ड्राइवर से ज्यादा सेफ आप उसमें इसलिए होंगे कि वो आपको अमवायन यानी कि उल्टे सीधे रास्तों में लेके नहीं जाएंगे, आपको ड्राइवर के साथ तकरार करने की जरूरत नहीं पड़ेगी, आपने पेमेंट कर दी, जो पेमेंट आपने कर दी हुई है उसी से बेशक वहां पे गाड़ी आसान चल रही है, तेज चल रही है, ट्रैफिक बेशुमार है, आपको फिक्र करने की जरूरत नहीं होगी कि अगर आपने 150 करोड़ दिया है तो वो 150 करोड़ में ही आपको उस जगह पे पहुंचाएगी। तो अब भाई ये नुकसान किसका हुआ? ये नुकसान उन लोगों ने करवाया है कि जिनके जेहन में ये बात नहीं आ रही थी कि भाई ये फ्यूचर हमारा कितना डिस्टर्ब होगा, हम ह्यूमन राइट्स को वायलेट कर रहे हैं, हमने इंसानियत के यहाँ पे लोगों को जो काम करके ये कर रहे थे उनके लिए क्या कर दिया। अब वो कंपनी जो है वो 3,000 के करीब जो है वो ड्राइवर जो रखने जा रही है, और मेरा तो यंगस्टर से यही मशवरा है कि अपनी गाड़ियां दे दें और इस तरह काम करें, कम से कम आपको फिर ये पैंगे मिलेंगे, आपको बीमारी के पैसे मिलेंगे, आपको इंश्योरेंस मिलेगी, आपके इंश्योरेंस होगी, आपके सब कुछ अखराजात जो वो कंपनी उठाएगी, और आप मजे से 2 महीने की छुट्टियां करें, पाकिस्तान में जाएं, बच्चों के साथ अमेरिका में जाएं, दुनिया भर में जाएं, आप लूट मार करें, जो मर्जी करें, वो आपके लिए फायदा। लेकिन ये अच्छा है, लेकिन जब ये दूसरी बगैर ड्राइवर की गाड़ियां भी आ जाएंगी आपके मुकाबले में, तो आप अपना खर्चा पूरा नहीं कर सकेंगे, क्योंकि आप 2 डिफरेंट कल्चर में रह रहे हैं। आप डेनिश कल्चर में रह रहे हैं और पाकिस्तानी कल्चर में रह रहे हैं। आपने दोनों कल्चरों का जो है वो को डिफेंस करना है, और ये आपके लिए बहुत ही मुश्किल हो जाएगा। तो राजा साहब, ये जितनी भी चीजें हैं ये कम्यूनों में डिस्कस करने वाली है कि हमारे जो यहाँ के जो हमारे
1: सवाल है, आप माशाल्लाह हर चीज को समझते हैं। शाह साहब, फल खाए जाते हैं, फल अच्छे होते हैं, बस फल बड़े पॉपुलर होते हैं। डेनमार्क में भी बहुत सारी दुनिया का हर फल यहाँ मिलता है, तो हर दुकान पे मिलता है, हर मार्केट में मिलता है। तो शाह साहब, मेले बड़ी अच्छी चीज़ है, गैदरिंग होनी चाहिए, आउटिंग होनी चाहिए, लेकिन मेलों का नाम जो है वो जगह मुफ्त ली जाए और वहाँ फंड रेजिंग का काम किया जाए, और ये भी एक सवालिया निशान है। तो शाह साहब, मैं आपसे जानना चाहूँगा कि आम सबको अच्छा लगता है, मुझे भी अच्छा लगता है, दुकानों में खरीदा भी जाता है, जगह जहाँ भी जाते हैं खरीदते हैं, लेकिन शाह साहब ये कोई मुकद्दस फल है?
2: मैं इस चीज को बिल्कुल कंडेम करता हूँ कि अगर आपने फंड रेजिंग करनी है, कुछ करना है, तो आपके लिए जिस मुल्क में आप रह रहे हैं, इस मुल्क के अंदर ऐसे कानून हैं जो आपको इजाजत देते हैं। और इसी तरीके से हमने जब यहाँ पे शुरू में मुख्तलिफ कल्चर सेंटर या मस्जिद बनाई, तो गवर्नमेंट ने लोगों को सपोर्ट किया, जगह दी। तो यहाँ पे तो हर चीज जो है वो गवर्नमेंट के जरिए, जहाँ आप टैक्स पेयर हैं और आप सही तरीके से रह रहे हैं, तो आपको डरने की जरूरत नहीं। आप अप्लाई करें, आप चर्च मिनिस्ट्री को, कल्चर मिनिस्ट्री को आप अप्लाई करें, आपको हर चीज जो है बाय लॉ यहाँ पे मिल जाती है और ये देते हैं। लेकिन मसला ये है कि क्या उसके अंदर मेरा नाम होगा या नहीं होगा, ये मसला सबसे बड़ा राजा साहब, कि उसके अंदर क्या ये तो कीर्षा गएगा कल्चर सेंटर है, या इसके अंदर कौन बड़ा बैठा हुआ है, क्या इसके अंदर तो कीर्षा का हाथ है या नहीं है, ये सबसे बड़ा मसला है। आप देखेंगे यहाँ पे 7 मस्जिदों की यूनियन बनी हुई है, वो कुछ नहीं कर रहे। यहाँ पे DMU बनी हुई है, वो कुछ नहीं कर रहे। यहाँ पे DMC बनी हुई है, वो कुछ नहीं कर रहे। तो जब आप कुछ कर नहीं रहे और यहाँ पे इस्लाम के बारे में और दूसरे कल्चर्स के बारे में, तो फिर आप क्या करेंगे? आपको जब कानून का पता नहीं, तो आप कानून वालों से बात करें। ये नहीं कि आपके बच्चे पढ़ लिखे हैं जी, वो जी हमसे ज्यादा तो कौन नहीं जानता। बात यह है कि यहाँ सब डेंचों के बच्चे पढ़े लिखे हैं, लेकिन सबके बच्चे जो है वो फलके थिंग में नहीं बैठे हुए, सबके बच्चे जो है वो फिजकेरी उवेल जो है फलके थिंग के वहां नहीं बैठे, वहां सबके बच्चे जो है वो वकील नहीं है। तो इसलिए जब भी कोई चीज होती है तो वो मुख्तलिफ वकीलों के पास जाना पड़ता है। अभी आप एक कोई आपके प्रॉब्लम आ जाती है तो आप एक हर वकील के पास नहीं जा सकते, आपको उस सब्जेक्ट के ऊपर जिसके ऊपर आपको प्रॉब्लम है आपने उस वकील को ढूंढना है और उस काबिलियत के वकील को ढूंढना है जो आपका मसला हल कर सके। तो यहाँ पे जो मसाइल हैं हमने इकट्ठे कर लिए, इसको जब तक आप पब्लिक को इकट्ठा करके उनके मीनिंग्स नहीं लेंगे, बगैर लड़ाई झगड़े के, बगैर फसाद किए, बगैर कबीयत किए, आप इन चीजों को समझ नहीं सकेंगे। तो मैं आपको ये बता दूं कि यहाँ पे सिर्फ पढ़े लिखे लोगों को जो है वो रहने की इजाजत हो जाएगी, बाकी जितने भी आगे पीछे घूमने फिरने वाले लोग हैं इनको ये किसी ना किसी बहाने से ये बाहर आउट कर देंगे। अगर आप आज की अखबारें देखें, अगर आपके आप देखें तो अब मॉडर्न मैसेज में जो है डेंस फलके पार्टी का, वो कह रहा है कि उलेनी को तो हर सूरत बाहर निकलना है, तो हो सकता है कि मैं जो है इससे बात करूं लास्ट यूके से और मैं वजीर आजम बन जाऊं इस मुल्क का। वो अपने ख्यालात का आधार कर रहा है, पहले वो चाहे यही कहता था कि मैं इसको इनको खा जाऊंगा, लेकिन अब वो कहता है कि मैं इनके साथ मिलके तो मैं ऐसी हुकूमत बनाऊं जिससे फॉरनर्स को इस मुल्क में इतनी तकलीफ दी जाए कि वो खुद ही छोड़ के चले जाए, ना छोड़ के जाए तो हम उनको बाहर कर देंगे इस मुल्क से। तो राजा साहब हालात जो है इसकी जिम्मेदारी हमारे अपने सियासतदानों पे हो रही है, हमें वो सुन रहे होंगे, उनको तकलीफ होगी कि शाह साहब क्या बातें करें, लेकिन ये उनका हक बनता है, ये उनका उनका मंशूर है, ये उनके उनका फराइज है, उनके फराइज में ये शामिल है कि वो आए बाहर निकले और आकर अवाम जिनसे वो, और जी मेरी फैमिली जी मैं जर्मनी में छुट्टियां गुजारने जा रहा हूँ, जी मैं लाहौर में छुट्टियां गुजारने जा रहा हूँ, मैं फलाने, भाई क्या जब वोट डाले थे तो तुम्हारी फैमिली ने तुम्हें वोट डाले थे, तुम्हें तो लोगों ने वोट डाले थे, तो तुम लोगों की प्रॉब्लम को पहले सुनो, उनका मसाइल हल करो, उनके लिए जो इस वक्त इतने सख्त कानून बन चुके हैं।
1: शाह साहब आपकी आखिरी बात करते हैं, फिर प्रोग्राम के दूसरे हिस्से में आपको लेंगे। शाह साहब यहाँ लोग कहते हैं, ये बातें लोग करते रहते हैं, इसी तरह हमें कोई फर्क नहीं पड़ता, सियासतदान का काम है सियासत करना, जब यहाँ की सियासत जो है वो की ही नहीं जाती, बंद कमरों में खाली गप्पे मारी जाती हैं और लेक्चर झाड़े जाते हैं, तो शाह साहब इससे कभी भी तब्दीली नहीं होगी। शाह साहब आप बहुत शुक्रिया, आपको दूसरे हिस्से में लेंगे आपको। सामान्य नाज़रीन ये थे शाह साहब, इनकी आप बात सुन रहे थे, अगले प्रोग्राम की तरफ बढ़ते हैं।
3: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए, सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
0: सामेन कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज के साथ आपकी खिदमत में हाजिर हैं।